0: सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कानून विनय दिएका पूर्व विशिष्टका गाड़ी लगायतका सुविधा खोज्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले 14 वर्ष अघि नै भनेको थियो पूर्व विशिष्टहरूलाई कानून बनाएर मात्रै सेवा सुविधाको व्यवस्था गर्नु, तर कानून विना मन्त्री परिषदको निर्णयका आधारमा मनपरी सेवा सुविधाहरू बाँटिए। कर्मचारीहरूले कानून विपरीत प्रयोग गर्दै आएका सरकारी सवारी साधन फिर्ता गराइसकेको सरकारले अब पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका गाड़ी समेत फिर्ता गर्ने गृह कार्य थालेको छ। कानून व्यवस्था नै नभई मन्त्री परिषदको निर्णयका आधारमा केही पूर्व विशिष्ट पदाधिकारीले गाड़ी र पे लगायतका सुविधाहरू लिँदै आएका छन्। सर्वोच्च अदालतले यस्ता सुविधा दिनुपर्ने स्पष्ट कानून बनाउन परमादेश जारी गरिसकेको भए पनि पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले पहुँच तथा मन्त्री परिषदको निर्णयकै आधारमा सरकारी सुविधा उपभोग गर्दै आएका हुन्। त्यस्तै भित्र पृष्ठमा कर तिर्न टिकटकको आलटाल शीर्षकमा खबर प्रकाशित छ भने वैशाखमा 19.5 अर्बले खस्किएर बैंकको कर्जा 52 खर्ब 31 अर्बमा सीमित शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 को वैशाख महिनामा वाणिज्य बैंकहरूले कुल कर्जा 19.41 अर्ब रूपियाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्ममा बैंकहरूले कुल कर्जा 52.31 अर्ब 53 करोड़मा सीमित छ। अघिल्लो महिना चैत मसान्तसम्ममा कुल कर्जा प्रभाव 52.50 अर्ब 94 करोड़ रूपियाँ थियो। अघिल्लो महिनाको तुलनामा चैतमा भने 77.79 अर्ब रूपियाँले कर्जा प्रभाव बढ़ेको थियो। त्यस्तै मन्त्री फेरिए पछि हेटौड़ा कपड़ा उद्योगको चर्चा शीर्षकमा अर्को खबर छ भने 14 महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्टमा आन्दोलन शीर्षकमा पनि खबर छ। त्यस्तै पितृपृष्ठमा ताप्लेजुङमा बारीले लिम्बुनी पुल बगायो यातायात ठप्प शीर्षकमा खबर छ भने बाढ़ीले 200 भन्दा बढ़ी भेड़ा बेपत्ता पारेको खबर पनि प्रकाशित छ।
2: क्यान्सर औषधि र सलाइनको अभाव किमोली रहेका स्वयं बिरामी प्रभावित शीर्षकमा दिनेश गौतमले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। क्यान्सर अनेको पार्ने आशामा नियमित औषधि उपचार किमोथेरापी ग्राहिरहेका बिरामी अहिले रोगसँग मात्र होइन औषधि अभावसँग पनि लड़िरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधिहरू कार्बोप्लाटिन सिसप्लाटिन र अक्सालिप्लाटिनका साथै स्वाइन औषधिको समेत अभाव देखिएको छ। अत्यावश्यक औषधिको अभावले मुलुकभरका क्यान्सरका 100 बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डाक्टर अरूण साईका अनुसार औषधि अभावले मुलुकभरका 100 क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया केमोथेरापी साइकल रोकिएको छ, जसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। उपचार मध्ये 60-40% क्यान्सरका बिरामी प्रभावित भएका क्यान्सर रोग विशेषज्ञहरूको भनाई रहेको छ। आर्थिक कारोबार दैनिकमा वैशाखसम्म 17.78 अर्ब आयो अनुदान 5 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ भने आयात भइसकेका सवारी साधन दर्तामा लचकता अप्नाइने बारेमा दिपेन्द्र थापाले लेख्नु भएको छ। सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ। सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी सुरक्षित र भरपर्दो बनाउने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यो निर्णय गरेको हो। नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कान्तिपुर दैनिकमा राष्ट्रिय मुद्दामा राष्ट्रपा मौन प्रतिपक्ष आक्रमक शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ। अघिल्लो प्रतिनिधि सभामा सानो संख्यामै हुँदा पनि राष्ट्रपा सांसदले राष्ट्रिय मुद्दालाई खरो तरिका

उठाउने गरेका थिए तर अहिले उनीहरू यस्ता सवालमा मौन देखिएका छन्। अर्को खबर, सरकारलाई उद्यमीको प्रश्न, उद्योग सञ्चालन गर्नु पाप हो, शीर्षकमा एके बन्जारेले लेख्नु भएको छ। यतिखेर सबैतिर चर्चामा रहेको यो अभिव्यक्तिप्रति संसदको अर्थ समितिमा देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले बताउनु भएको छ, तीन दशकदेखि उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका र अर्थतन्त्र सुधारका लागि निरन्तर लागिरहेका शर्माको भनाई रहेको छ, पूर्व जन्ममा हामीले ठूलै पाप गरेका रहेछौं र यस जन्ममा उद्योग खोलेका रहेछौं, अहिले त केही गरेका छैनौं, पूर्व जन्ममा भ्रम लुट्ने गरेका रहेछौं र अहिले उद्योग चलाइरहेका छौं भनेर उहाँले प्रतिक्रिया दिनुभएको छ। भित्रीपन्नामा घर जग्गा कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन भएको बारेमा सीमा तामाङले लेख्नु भएको छ। चैतको तुलनामा वैशाखमा समग्र घर जग्गा कारोबार घट्यो। चैतमा 1,76,771 पटक घर जग्गा कारोबार हुँदा वैशाखमा 1,69,538 पटक कारोबार भएको खबरमा उल्लेख गरिएको छ। 54 दिनमा छापिसकिएला पाउने 16 लाख लाइसेन्स, शीर्षकमा विमल खतिवडाले लेख्नु भएको पनि खबर छापिएको छ। उत्तिकै छ सामुदायिक रेडियोको मोह, शीर्षकमा लक्ष्मण दर्नालले आजको गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। नेपालमा सामुदायिक रेडियो प्रसारणको थालनी भएको 30 वर्ष पूरा भएको छ। दक्षिण एसियाली मुलुकहरूमा नागरिकको स्वामित्वमा एफएम फ्रिक्वेन्सी मोडुलेशन रेडियो सञ्चालन गर्नेमा नेपाल पहिलो देश हो। 2054 सालमा स्थापना भएको सामुदायिक रेडियो रेडियो सगरमाथाले हिजो 30वां वार्षिक उत्सव मनाएको छ। एफएम रेडियो प्रसारणको 30 वर्ष पुग्दा सार्वजनिक सूचना सञ्जालका माध्यमको व्यापक प्रयोग भइरहे पनि सामुदायिक रेडियोहरूको महत्व र आवश्यकतामा कमी नदेखिएको सरकारवालाहरूको भनाइ रहेको छ। बारीले बगायो निर्माणाधीन पुल, पहिरोमा 218 भेडा बेपत्ता, शीर्षकमा सुजन बज्राचार्यले खाँदबारीबाट र चन्द्र पान्ताकले र राधा लुइटेलले ताप्लेजुङबाट लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको भित्रीपन्नामा अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारले दियो पुनः नियुक्ति, शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्ने जिम्मेवारी दिएको हो। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालयको ऐन संशोधन गर्दै पदाधिकारीहरूलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्त को जिम्मेवारी दिन थालेपछि प्राज्ञहरू कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। उपकुलपति बन्नका लागि 218 को आवेदन परेको छ। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक अझै नपाएको बारेमा होम कार्कीले लेख्नु भएको छ। कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली

0: भागिएको बताइएको हो। इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वाशिङटन बीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारी अमीर शेख तमीम बिन हमाद अल थानी बीच टेलिफोन संवाद भएको छ। अमीरको प्रशासनिक कार्यालयले दुवै बीच मध्य पूर्वको तनाव रोक्न र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न पाकिस्तानको नेतृत्वमा कूटनीतिक प्रयासहरूको प्रयासमा भइरहेका छलफलका बारेमा केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पूर्वी तथा मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोपका कारण अस्थायी प्रवेश प्रतिबन्ध लागू गरेको जनाएको छ। स्थापित प्रतिबन्ध अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरेको अन्तरिम नियम अनुसार लागू गरिने बताइएको हो। नयाँ नियम अनुसार विगत 21 दिनभित्र कंगो, युगाण्डा वा दक्षिण सुडानमा रहेका व्यक्तिलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ।
1: साझा खबरमा अब खेल खबर। किर्गिस्तानलाई सोझो सेटमा हराएसँगै नेपालले काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल सम्भावना बलियो बनाएको छ। हिजो त्रिपुरेश्वर स्थित कबाड हलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सेटमा हराएपछि समूह एमा 3 अंक बटुल्यो। मिड ब्लकर सुमित्रा रेग्मी चम्किएपछि नेपालले सहज जित निकालेको हो। सुमित्रा नै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो। शुरूबाट किर्गिस्तानमाथि हावी भएको नेपालले 25-18, 25-20 र 25-13 जित निकालेको हो। उदयपुरको ब्रदरहुड फुटबल क्लब 6 मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुट मिलको खेल मैदानमा हिजो भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा 6-5 पराजित गर्दै उदयपुरले अन्तिम 4 यात्रा तय गरेको हो। र लेन्सले पहिलो पटक फ्रेन्च कप उपाधि उचालेको छ। हिजो बिहान भएको फाइनलमा लेन्सले फ्रेन्च लीग 1 प्रतिद्वन्दी निसलाई 3-1 हराएको हो। लेन्सले क्लब इतिहासमा फ्रेन्च लीग जितेको यो पहिलो पटक हो। टोलीले सन् 1999 पछि पहिलो पटक ठूलो उपाधि उचाल्न सफल भएको हो।
0: भूकम्प लगायतका विपदबाट बच्नका लागि स्थानीय सरकारको चासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।
0: साझा खबरमा अब विपदबाट बच्ने र बचाउने स्थानीय सरकारको अभियानको कुरा। बाढ़ी, पहिरो, भूकम्प लगायतका विपदबाट बचाउनका लागि स्थानीय तहले बीमा र पूर्व सतर्कतालाई एकसाथ अघि बढ़ाउन थालेका छन्। बाँकी जिल्ला बाढ़ी, दुबान, आगलागी र भूकम्प जस्ता विपदको उच्च जोखिममा छ। नेपालगंज उपमहानगरपालिकाले नेपालमै पहिलो पटक आवासीय बीमा कार्यक्रम शुरू गरेपछि जोखिम क्षेत्रमा रहेकालाई सजिलो भएको छ।
5: नेपालगंज सात गगनगंजकी 48 लीला आचार्यको माटोको घर गत वर्षको लगातारको पानीपछि भत्किन शुरू भयो। बाढ़ी, डुबान र सम्भावित भूकम्पको जोखिममा रहेको घरको उहाँले आवासीय बीमा गराएका कारण घर भत्किएपछि क्षति भएको 2,32,900 रूपियाँ प्राप्त गर्नु भएको छ।
6: वडाबाट सिफारिस लिएर फेरि उहाँ पुगे नगरपालिका, यस्तो भयो भनेर, अनि नगरपालिकाबाट फेरि बिमामा गएर त्यहाँका सरलाई लिएर देखाए, सरले हेरेर जानुभयो।
5: नेपालगंज उपमहानगरपालिका ले गत वर्षदेखि वडा नम्बर 3 र 7 आवासीय बीमा कार्यक्रम शुरू गरेको हो। हालसम्म 184 परिवार यस कार्यक्रममा सहभागी भइसकेका छन्। राष्ट्रिय बीमा कम्पनी मार्फत गरिएको बीमाको वार्षिक प्रिमियम उपमहानगरपालिकाले नै तिरिरहेको छ। कार्यक्रम अन्तर्गत प्रत्येक घरलाई 15,00,000 रूपियाँसम्मको बीमा सुरक्षा उपलब्ध गराइएको छ। नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट:
7: रेजिडेन्सियल विशेष गरी आवासीय चाहिँ बिमा चाहिँ हामीले सञ्चालन गरेका थियौँ। के अरे सर्वेक्षणले पनि टिम नेपालगंज उपमहानगरपालिकामा अत्यन्त घनाबस्ती रहेको वडा नम्बर 3 र 7 जोखिममा रहेको कारण पहिलो लाभग्राही चाहिँ हामीले अविरल वर्षाका कारण

0: साल धर क्षति भइसकेपछि विभिन्न मुसुक्का गराएर बिमा कम्पनीले पनि हाम्रो प्राविधिक वडाले सबैले यसलाई हाम्रो राष्ट्रिय बिमा संस्थानसँग जुन किसिमको 2,32,000 रुपियाँ यहाँ 2,32,900 रुपिज भन्ने चाहिँ उहाँले विविधले प्राप्त गर्नुभएको छ, जसले गर्दा उत्तम सिंह आर्थिक रूपले एउटा विपद आइसकेपछि जुन मानिसलाई गाह्रो हुन्छ मलाई लाग्छ यसलाई जीवनमा फर्काउन सजिलो हुन्छ।
1: नेपालगंजमा मात्र होइन, अब यो कार्यक्रम बाँकेकै कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरेनापुर गाउँपालिकासम्म विस्तार गर्ने तयारी भइरहेको छ। खजुरामा त घर छनौटको प्रारम्भिक काम समेत शुरू हुन लागेको छ। विपद जोखिम न्यूनीकरणका लागि बिमा मात्रै होइन, विद्यालय स्तरमा भूकम्प आएको समयमा कसरी सावधानी र उद्धार लगायतका प्रक्रिया शुरू गर्ने भन्ने बारेमा अभ्यास पनि सञ्चालन भइरहेको छ। नेपालगंज 10 स्थित शारदा आधारभूत विद्यालयमा विद्यार्थीहरूले साइरन बज्दा सुरक्षित रूपमा बाहिर निस्कने, घाइतेको उद्धार गर्ने र प्राथमिक उपचार गर्ने अभ्यास गरेको प्रधानाध्यापक हरिप्रसाद पोखरेल बताउनुहुन्छ।
2: यदि जहाँ छ त्यही नै सुरक्षित तरिकाले टाउको जोगाएर बस्ने, सुरक्षित हुने, जमिन हल्लिन छाडेपछि अवस्था मूल्याङ्कन गरेर बिस्तारै कुनै संरचनाहरू भत्कन सक्ने अथवा फस्न सक्ने, जोखिम नभएको ठाउँमा जाने, खुला ठाउँमा जाने भन्ने अभ्यास हामीले गराएका छौँ। सर्च एन्ड रेस्क्यू टिम, प्राथमिक उपचार टिम बनाएका छौँ विद्यार्थीहरूको। सामान्य प्राथमिक उपचार पट्टीहरू बाँध्ने, रगत बग्न रोक्ने सम्मका कामहरू हामी विद्यार्थीहरूलाई अभ्यास गराएका छौँ।
1: नेपालगंजको रानी तलाउ नजिकै रहेको महेन्द्र माध्यमिक विद्यालय भवनलाई रेट्रोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाइएको छ। विपद जोखिम बढ्दै जाँदा पूर्व तयारी, सचेतना र बीमा जस्ता कार्यक्रमले नागरिकलाई सुरक्षित र आत्मनिर्भर बनाउने भन्दै स्थानीय सरकारले बीमा कार्यक्रमलाई प्राथमिकता साथ अघि सारेका छन्। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँकी।
3: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: घर जग्गा कारोबारबाट 10.5 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्। अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति। उपकुलपति बन्दा 218 को निवेदन।
3: कांग्रेसको विवाद ओडा तहसम्मै, आफ्नो राजीनामा माग सहितको सवालमा एमाले अध्यक्ष ओलीले आज जवाब दिने। कानून विनय दिएका पूर्व विशिष्टका सुविधा खारेज गर्दै सरकार।
4: आयात भएका सवारी साधन दर्तामा लचकता अप्नाइने। क्यान्सरको औषधि अभाव। मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू। स्थानीय तहहरू बीमा र पूर्व सतर्कतामा जोड़ दिँदै।
3: अमेरिकासँग सम्झौताको खाका तयार गर्ने इरानको संकेत। मध्यपूर्वमा जारी द्वन्द अन्त्यका लागि अमेरिका र कतार बीच छलफल। इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध।
4: र काबा महिला भलिबलमा किर्गिस्तानलाई हराएसँगै नेपालको सेमी फाइनल सम्भावना बलियो। 6 मिल्स गोल्ड कप फुटबलमा झापालाई हराउँदै उदयपुर सेमी फाइनलमा। लेन्सले पहिलो पटक फ्रेन्च कपको पाते जित्यो।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, जो अहिले एमालेको सदस्यता प्राप्त गर्न सफल हुनुभयो। पूर्व राष्ट्रपति राजनीतिमा आउने नआउने, सक्रिय हुने नहुने भन्ने विषयमा विभिन्न विवाद र संवादहरू चलेका थिए। स्वयं एमाले अध्यक्ष ओली नै पूर्व राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा सक्रिय हुन नहुने विचार राख्नुहुन्थ्यो, तर पछिल्लो समयमा पार्टीको सदस्यता भण्डारीलाई दिने बेलामा अध्यक्ष ओलीले नै प्रस्ताव गर्नुभयो र सदस्यता पनि पाउनुभयो। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति अगाडि सड़कमा हिँड्दा हिँड्दै एकजना व्यक्तिले केही प्रश्न गरेपछि आकर्षित भएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, पूर्व राष्ट्रपति भनेर हेप्ने, होच्याउने, पार्टीको सदस्य भइसकेको थाहा छैन।
4: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ।

उहाँले छोडेर गएको पनि यतिका वर्ष भइसक्यो। बिहे पनि भागेर गरियो, माइत बाटो पनि स्वीकार्दैनन्। अब बाबु पनि सानै छ, उसको भविष्यको लागि भए पनि म विदेश जानै पर्छ। मसँग जे छ त्यही बेचेर जान्छु, यति मिलाइदिनु न है। हस् धन्यवाद सर।

0: खुसीको लागि म लेख्छु अथवा बिग लगाए बरु जेलभित्र टेक्छु। थ्याङ्क यू।
1: युएनए कसको लागि त परफर्मेन्स जजेस?
2: मलाई चाहिँ के लाग्यो भन्दाखेरि टु डिफरेन्ट सङ्ग्स लाग्यो क्या मलाई चाहिँ एकैचोटि बुझ्यो तपाईँले एउटै गीतमा आई मिन तिम्रो बिट स्विच थियो होइन फर्स्टको र एउटै गीतमा दुईवटा गीत गाइरहेको जस्तो थियो हुन्छ नि जस्ट टु इम्प्रेस टाइप्सको भयो आई मिन तिमीले अगाडिको र त्यो छुट्टै छुट्टै भयो है अनि मलाई चाहिँ के लाग्यो भन्दाखेरि तिमीले अझै योभन्दा चाहिँ अलि घातकै लेख्न सक्थ्यो होला क्या तिमीले योभन्दा खतरा नै लेख्न सक्थ्यो बट सेकेन्ड पार्टमा चाहिँ त्यो मन परा लाइन भनेर चाहिँ त्यो बालन छ जस्तो धेरै आउँछ अर्कोचोटि बुझ्नुहोस् पर्ला त्यो लाइन्सहरू राम्रो छ
0: बिट स्विच भयो तर टपिक चाहिँ सेम थियो क्या सो विच वाज अ गुड थिङ होइन त्यसले गर्दा बोर हुनुभन्दा पहिला चाहिँ स्विच गरेको राम्रै हो एक किसिमले द्याट वाज अ गुड ट्राई जिन्दगीमा यो आर्ट भन्ने कुरा एक्सपेरिमेन्ट गरिराख्ने हो विच वर्क्स विच डजन्ट वर्क गर्दै जाने हो थाहा पाउँदै जाने हो होइन अनि सो गुड आई मिन आई एप्रिसिएट युर ट्राई तिमीले जे गर्यो होइन आई मिन युर अटेम्प्ट टु स्विच एन्ड टेक द्याट रिस्क आई लाइक द्याट अनि अर्को कुरा चाहिँ म अब इमोसनल एस्पेक्टबाट भन्छु के भन्दाखेरि अघि भर्खर बाह्र पछि के हो मेरो गीतको बारेमा कुरा हो भर्खर मैले एउटा रिलिज गरेको थिएँ गीत त्यहाँ होपलेसनेस देखाएको थिएँ मैले यङ केटाहरूको होइन तर अब सबैजना होपलेस छैन सबैजना चाहिँ एउटा स्किल सिकेर चाँडै भागिहाल्नुपर्छ देशमा चाँडै भागिहाल्नु त्यसको एउटा केही सिकौँ भन्ने मात्र पनि छैन भाइ जस्तो भाइहरू पनि छ यहाँ देशको लागि बरु ज्यान बरु देशको लागि बस्न म ज्यान दिन्छु भन्ने अनि भाइले होप दिइरहेको छ बालन आइरहेको छ हामी पनि पछि पछि लाग्दैछौँ हामी पनि हामी जस्तै रेडी हुँदैछौँ नेक्स्ट बालन बन्नलाई द्याट वी क्यान एक्चुली हेल्प द कन्ट्री भनेर त्यो पनि होप देखाइरहेको छ सो आई लभ द्याट एस्पेक्ट युवाहरूको अझै पनि पोजिटिभिटी छ युवामा भनेर सो एकदम ब्यालेन्स थियो ब्रो आई लभ म्यान आई लभ यर लिरिक्स म्यान आई लभ एभ्रिथिङ यु डु तर अब यसो कम्पिटिसन अब अडियन्स कसरी हेर्नुहुन्छ अब अल द बेस्ट
1: थ्याङ्क यू भेरी मच जजेस र जजेसले चाहिँ अब मिक्स कमेन्ट्स गर्नुभएको छ होइन सो तिमीलाई चाहिँ तिम्रै आफ्नो पर्फर्मेन्स चाहिँ एज अ कस्तो लाग्यो

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहान को 8 बजे
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ केही आधुनिक गीतहरू।

0: समर हुन्छ अझ पनि रिफ्रेसिङ, किन्नुहोस् 400 ml मात्र रु 50 मा।
1: कोलगेट म्याक्स फ्रेस कुलिङ क्रिस्टल भएको त्यो त मेरोमा पनि होला।
2: कुलिङ क्रिस्टल कहाँ छ?
3: कुलिङ क्रिस्टल मात्र कोलगेट म्याक्स फ्रेसमा छ, जस्तै दिन्छ।

라디오 꺼내보내 찐득이 버릴 때 걸리지 마운틴 듀 돌고가리 지사

छैन जगर माया हुन दिन्न खडबर छोचु तिमीलाई पानीपुरी बदम हाला चटपर केटाहरू सबै साइको म मात्र छु नर्मल तिम्रो लागि छोडिदिन्छु साइकोहरूको सर्कल

फर्काउँदैछ नि याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोही पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको बन्द छ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म जाँच दिन जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर।

0: थाहा छ मेरो आवाज तपाईँसम्म पुग्दैन भनेर, तर यो गीत तपाईँको लागि।
1: पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 9 बजे।
2: यत्रो वर्ष भयो एउटा केटीको पिजा लागेको,
3: अहिलेसम्म हात परेन। हाजी लाग्यो साथीहरू, हाजी चल्दिने
2: जानेर
3: ए झारे झारे
2: गइदिउँ गइदिउँ गइदिउँ। म पनि जानेर
3: साथी हो, म आएँ। वेट,

0: と。
1: Yeah.

one.

0: मेरो गीत कस्तो लाग्छ?
1: दामी लाग्छ।
0: अनि म
1: तिमी पनि ह्यान्डसमै छौ।
0: विल यू म्यारी मी?
1: सपना, आफ्नो औकात त देख्नुपर्छ। तिमी त मेरो खुट्टामा रहे पनि सुहाउँदैनौ।

लडेर पनि आफूलाई उठाएको छु, सकिएको जीवनमा आशा चुटाएको छु, अध्ययारो पछिको जीवनमा दियो बल्दैछ, दुःख पछि मेरो यहाँ दिन रात ढल्दैछ।

0: अहिलेसम्म त सिन्दुर हालेकै छैन, हेर्दै जान
1: पनि हुन सक्छ।
0: ओए के सोचिरह त, आमा त बिहेको दिन लम्बा पनि नसोचे।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथ्रीबाज खादरी तीन धरथुमका संखुवा सभा।
1: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथ्रीबाज 104 मेगाहर्ज संखुवा सभा।

0: सधैँ चुनिरहेको त्यो थुत्रो घरमा आजलाई कसरी राख्यो? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: हेरण, सबैको व्यथा एउटै, त्यसैले मैले सुनेछु माछा गाउँको मणिले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे। एकचोटि त्यसलाई भेटौँ न।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दगी राखेर भए पनि पैसा खोजौँला नि
0: आफ्नो सम्पत्तिको नाममा। त्यही एउटा टुक्रा क्षेत्र साह्रै गाह्रो छ, त्यही पनि सौको भयो भने त नभएको बेलामा मेरी आमालाई बाँच्नै गाह्रो पर्छ।
1: पहिला मणिलाई भेटेर विदेश जानु त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर, त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै दस्रो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा ठ्याट्ट मिलाइदिए, एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जानु पाइन्छ मलाई? तिमीको मिलाइदिनुहोस् न।
3: मलेसिया जाउ न तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
1: 2 लाख कहाँबाट ल्याउनु मलाई भाइ? अहिले मिलाइदिनुहोस् न।
3: मौकामा हिरा फोड्नुपर्छ भन्ने कुरा थाहा छैन? खेत बन्दगी राख, आइमेको गर्गना बेच, अहिले रोपे पो पछि फल्छ।
0: तर पनि मैले भाइ त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
3: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउला नि।
4: हेर्नुहोस्, म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको हातमा विदेश जानु हुँदैन।
5: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।

0: यसो चाँजो बाजो मिलाउनु बिहेको
1: दाई आफै त महादेव कसले केला भयो बिहे गर्न बिना स्थिति नगर है त
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने

0: रुई पुई दुई भन्छन्।
1: स्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापा, एमालेका प्रमुख सचेतक एन महर, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाका प्रमुख सचेतक खुशबू ओली उपस्थित हुनुहुन्थ्यो। प्रतिनिधि सभाको अर्को बैठक 12 गते बस्दैछ। उक्त बैठकमा पनि विपक्षी दलले प्रधानमन्त्रीको जवाब खोज्ने भएका छन्। कुनै मोर्चाबन्दी होइन, आज अनौपचारिक छलफल गरेका छौ, राप्रपाकी प्रमुख सचेतक ओली भन्नुहुन्छ। अब आफ्नो दलमा कुरा गर्छौ, 12 गते के गर्ने भनेर पार्टीभित्र छलफल प्रमुख सचेतकहरूको छलफल संसदीय भूमिका कसरी अगाडि बढ़ाउने भन्नेमा केन्द्रित रहेको छ। उहाँले अगाडि भन्नुभयो, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सञ्चालन गर्ने विषयमा सभामुखलाई फेरि पनि सोधिनेछ र जेठ 4 गतेबाट प्रतिनिधि सभा बैठक बसिरहेको छ। हालसम्म प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकिरहेको छैन।
2: नेपाल विद्यार्थी संघ नेवी संघका कार्यकर्ताहरूले नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा धरना दिएका छन्। पार्टीभित्र आन्तरिक एकता कायम गर्न 12 महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाव स्वरूप उनीहरूले विरोध जनाएका हुन्। धरनामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कंग्रेसभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै शुरू हुनुपर्ने बताएका छन्। उनीहरूले गुट उपगुट भन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका नेवी संघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्न उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवाहरूलाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने माग समेत गरेका छन्।
1: यता नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक जेठ 13 गतेका लागि बोलाइएको छ। प्रतिष्ठानको दोस्रो बैठकमा तय गरिएको उपसमिति संयोजकले अवधारणा पत्र प्रस्तुत गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। यस्तै उपसमिति संयोजकको जिम्मेवारी तय, प्रदेश स्तरीय कार्यक्रमको समीक्षा लगायत विषयमा पनि छलफल हुनेछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बस्ने भएको छ।
2: सरकारले देशभरका सामुदायिक विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधार गर्न विस्तृत अध्ययन गरी गुरू योजना तयार गर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ क्षेत्र नम्बर 5 आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा विद्यालयको अवस्थालाई वैज्ञानिक र व्यवस्थित बनाउन 27,000 विद्यालयको अध्ययन शुरू गरिएको जानकारी दिनुभएको छ। मन्त्री पोखरेलका अनुसार विदेशी विश्वविद्यालयको सम्बन्धनमा संचालित कलेजहरूलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले नयाँ नियमावली ल्याउने तयारी गरिरहेको छ। यस हप्ताभित्रै मस्यौदा मन्त्री परिषदमा पेश गरिनेछ। मन्त्री पोखरेलले सरकार आफ्नो चुनावी वाचा पूरा गर्न प्रतिबद्ध रहेको र शिक्षक दरबन्दी मिलान लगायतका कामहरू प्राथमिकताका साथ अघि बढ़ाइरहेको पनि बताउनु भएको छ।
1: नेपाल भ्रमणमा रहनुभएकी बेलायतकी इण्डो पेसिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपालको शिक्षा शिव विकास र आर्थिक वृद्धिमा बेलायतले सघाउने प्रतिबद्धता जनाउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मल्होत्राले नेपालको आर्थिक विकास र रोजगारी सिर्जनाका लागि सहकार्य गर्न बेलायत तयार रहेको बताउनु भएको हो। राज्यमन्त्री मल्होत्राले ट्रान्सनेशनल एजुकेशनको माध्यमबाट नेपाली विद्यार्थीले आफ्नै मुलुकमा बेलायती डिग्री हासिल गर्न पाउने अवसरले प्रतिभा पलायन ब्रेन ड्रेन रोक्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ। हाल नेपालमा करिब 17,000 विद्यार्थी बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा आबद्ध छन्।
2: सरकारले बाजुरा र हुम्ला जिल्लावासीको सीमा विवाद समाधान गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकतामा आज प्राविधिक अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा विभिन्न मन्त्रालय र प्रदेश सरकारका प्रतिनिधिहरू सदस्य रहनेछन्। यो समितिलाई सीमाको प्राविधिक पक्ष अध्ययन गरी समाधानका लागि ठोस सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। विवाद र तनाव कायमै रहँदा बाजुराको हिमाली गाउँपालिकाका युवाहरूले आज पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्। घटनामा संलग्नलाई कार्यवाहीको माग गर्दै स्थानीयले सड़क बन्द गर्दा हुम्ला जाने यातायातका साधनहरू धुलाचौरमा अलपत्र परेका छन्। अहिले सो क्षेत्रमा सुरक्षा अवस्था नियन्त्रणमा लिन बाजुराबाट संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ।
1: भूमि व्यवस्थापन सम्बन्धी सेवा अब स्थानीय तहबाटै प्रवाह गरिने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक पूर्वाधार तयार भएका 35 स्थानीय तहबाट सेवा शुरू गर्न लागेको हो। मन्त्रालयका अनुसार हालसम्म 225 स्थानीय तहले सेवा सञ्चालनका लागि निवेदन दिएका थिए, तर पूर्वाधार अभावका कारण पहिलो चरणमा 35 स्थानीय तहलाई मात्रै छनौट गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै सेवा प्रवाहका लागि आवश्यक पर्ने पूर्वाधारको सूची समेत सार्वजनिक गरेको छ।
2: सरकारले स्फूर्तिजन्य पदार्थ र मदिरामा लाग्ने करलाई सिधै स्वास्थ्य बीमा कार्यक्रममा प्रयोग गर्ने तयारी गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले यस्तो योजना अघि सारिएको हो। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व स्वास्थ्य मन्त्री डाक्टर तोसीमा कार्कीले स्वास्थ्य बीमालाई जोगाउन हानिकारक वस्तुमा लाग्ने करको रकम सिधै बीमा कोषमा जम्मा गर्ने गरी पुनर्संरचनाको काम भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार स्वास्थ्य बीमाको नयाँ ढाँचा तयार पार्न अर्थ मन्त्रालयसँग सहकार्य भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नयाँ वर्षको अवसरमा मेरकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भाइ, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो, आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एमसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एमसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एमसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एमसेल, नेपालकै लागि।
0: New Year,
3: New Fight, MyDia Sanga Smart Life. यो नया वर्षको अवसरमा MyDia का विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सोर सर्ट किट र बम्परमा MyDia 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर सिन्धुलीको सुनकोशी गाउँपालिका 5 स्थित पलधुरी सिदखा पुल नजिकै सुनकोशी नदीमा डुबेर आज 2 बालकको ज्यान गएको छ। आज दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर सुनकोशी 4 का 9 वर्षीय सफल फुलामी र सुनकोशी 5 का 10 वर्षीय ओकेश विकको मृत्यु भएको हो। आज अत्यधिक गर्मी बढ़ेको र विद्यालयमा पनि विदा भएका कारण बालकहरू पौडी खेल्न नदीतर्फ गएका थिए। यता बागमती नदीले बगाएर बेपत्ता भएका 2 युवक आज दिउँसो मृत अवस्थामा फेला परेका छन्। सर्लाही रौतहट र मकवानपुरको सीमा क्षेत्र स्थित नदीले बगाउँदा हिजो पत्ता भएका लालबन्दी नगरपालिका 5 का 21 वर्षीय गणेश महतो र लालबन्दी 9 का 18 वर्षीय रोहित महतो घटना भएको करिब 24 घण्टापछि पानीमा तैरिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका हुन्। नुनथर र बागमती सिंचाईको ड्याम आसपास खोलामा पौडी खेल्न निषेध रहे पनि अन्यत्रबाट आउने युवा पौडी खेल्न पस्ने गरेकाले बारम्बार यस्तो घटना हुने गरेको स्थानीयले बताएका छन्।
6: अत्यधिक गर्मीका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले भोलि सोमबारदेखि लागू हुने गरी 3 दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। केही दिन यता पश्चिम तराईमा बढ़दो गर्मीसँगै अधिकतम तापक्रम 40 डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ। यसले गर्दा बालबालिकालाई विद्यालय आउजाउ गर्न कठिनाई भएको नगरपालिकाले जनाएको छ। उक्त नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा यो निर्णय लागू हुनेछ। नगर प्रमुख एमराज ओझाद्वारा जारी सूचना अनुसार यो विधा यसअघिको संचित विधाबाट कट्टी हुने गरी दिइएको छ।
5: शनिबार रातिको हावाहुरीले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका 45 घरमा क्षति पुर्याएको छ। जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आज स्थलगत अवलोकन गरी 45 घरमा पूर्ण तथा अन्य केही घरमा आंशिक क्षति पुगेको जानकारी दिनुभएको हो। अमलेखगंज चखरी खण्डमा हावाहुरीले रूख ढालेपछि आवागमन बन्द भएको थियो। आज उपमहानगरको नगर प्रहरीले रूख पन्साएर बाटो खोलेको नगर प्रमुख पौडेलले बताउनु भएको छ। जितपुर सिमरा उपमहानगरपालिका र निजगढ़ नगरपालिका जोड्ने चखरीपुर खण्डमा रूख ढलेकाले सड़क पूर्ण रूपमा बन्द भएको छ।
6: लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यापारिक बनाइने बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेश सभा सदस्यले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने बताउनु भएको हो। उहाँले पर्यटन उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पुँजी र प्रविधिको विस्तार विशेष जोड़ दिने जानकारी पनि दिनुभयो।
5: बागमती प्रदेश सभाको वर्खे अधिवेशन आगामी सोमबारदेखि शुरू हुँदैछ। यस अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ। यद्यपि 8 महिनादेखि रिक्त रहेको सभामुख पदको निर्वाचन यस पटकको मुख्य चुनौतीका रूपमा देखिएको छ। तत्कालीन सभामुख भुवन कुमार पाठकले गत असोजमा राजीनामा दिए यता यो पद रिक्त रहेको छ। सभामुख नहुँदा संवैधानिक नियुक्ति प्रक्रियामा समेत जटिलता थपिएको छ। हाल उपसभामुख अप्सरा चापागाईले सभाको नेतृत्व गरिरहनु भएको छ।
6: पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउने अभियान थालेको छ। सर्वोच्च अदालतको आदेश र मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउन महानगरले दिएको 35 दिने अल्टिमेटम सकिएसँगै आज आइतबारबाट डोजर चलाउन शुरू भएको हो। प्राविधिक अध्ययन अनुसार फिर्के खोलाको 8 किलोमिटर क्षेत्रमा 160 भन्दा बढ़ी अवैध संरचना पहिचान भएका छन्। तीमध्ये 97 वटा व्यक्तिगत अस्थायी घर, विद्यालय, सामाजिक संस्थाका भवन र सशस्त्र प्रहरीको तालिम केन्द्र समेत मापदण्ड विपरीत रहेको महानगरले जनाएको छ।
5: हुम्लाको संखेली गाउँपालिका पाँच स्थित डाफे आधारभूत विद्यालयका विद्यार्थीहरू जोखिमपूर्ण अवस्थामा पढ्न बाध्य भएका छन्। गत जेठ 5 गते राति आएको हावाहुरी सहितको बाढ़ीले विद्यालयका 2 भवन पूर्ण रूपमा भत्काएको छ। विद्यालयका प्रधान अध्यापक बली तामाङका अनुसार भवन भत्किएपछि पठन पाठन कार्य प्रभावित बनेको छ। हाल 80 बालबालिकालाई गाउँको सामुदायिक भवनमा राखेर पठन पाठन गराउने व्यवस्था मिलाइएको छ। बाढ़ीले विद्यालयका 7 कम्प्युटर, 2 ल्यापटप र आवश्यक फर्निचरमा समेत क्षति पुर्याउँदा शैक्षिक गतिविधि सञ्चालनमा थप समस्या भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। मुस्ताङको उपल्लो क्षेत्रमा रहेको लोमनथाङ गाउँपालिकामा कर सेवा शुरू भएको छ। आन्तरिक राजस्व कार्यालय बागलुङ संघको समन्वयमा गाउँपालिकाले नै व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्ता सम्बन्धी सेवा प्रवाह गर्न थालेको हो। नेपाल सरकारको निर्णय अनुसार स्थानीय तहलाई नै कर सम्बन्धी अधिकार हस्तान्तरण गर्ने क्रममा लोमनथाङमा यो सेवा विस्तार गरिएको हो। अब यस क्षेत्रका व्यवसायीले सामान्य कामका लागि पनि जोमसुम वा बागलुङसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। राजस्व कार्यालय बागलुङले यसअघि पर्वतको पैयौं, बागलुङको गलकोट र म्यागिदीको बेनी नगरपालिकामा यस्तो सेवा विस्तार गरिसकेको छ।
2: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी शंकर चौधरीले बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सहितको स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री चौधरी सहितको उच्चस्तरीय टोलीले आज सो क्षेत्रमा भइरहेको अतिक्रमण र त्यहाँका संरचनाको अवस्थाबारे निरीक्षण गर्नुभएको हो। अनुगमनपछि उद्योग सचिव कृष्ण बहादुर राउतले हाल वस्तुस्थितिको अध्ययन मात्र गरिएको र घर टहरा हटाउने सम्बन्धमा तत्काल कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ। सिमरा स्वेजको करिब 500 बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ, जहाँ करिब 800 घर थोरी बसोबास गर्दै आएका छन्। 20 वर्षभन्दा बढ़ी समयदेखि उक्त जग्गा भोगचलन गर्दै आएका स्थानीयहरू सरकारको पछिल्लो कदमले त्रसित बनेका छन्।
1: अब विदेशका खबर। दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर लूका कारण कम्तीमा 16 जनाको मृत्यु भएको अधिकारीले आइतबार जनाएका छन्। देशका विभिन्न भागमा फैलिएको तीव्र लूपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ। भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनले जलवायु परिवर्तनका कारण लूहरू पहिलेभन्दा लामो, बढ़ी आवृत्तियुक्त र बढ़ी तीव्र हुँदै गएको देखाएको छ। 1.40 अर्ब जनसंख्या भएको दक्षिण एशियाली राष्ट्रका विभिन्न शहरमा हालै तापक्रम 45 डिग्री सेल्सियस भन्दा माथि पुगेसँगै जनजीवन प्रभावित भएको छ। दक्षिणी राज्य तेलंगानामा सबैभन्दा बढ़ी मृत्यु दर्ता भएको छ। त्यहाँका राजस्व मन्त्री पोलुङ लेथी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। गर्मीको तीव्रता अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानी उपाय अप्नाउन निर्देशन दिइएको छ।
2: अमेरिकी विदेश मन्त्री मार्को रुबियोले मध्य पूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आज सार्वजनिक हुन सक्ने बताएका छन्। आफ्नो पछिल्लो भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको बताएका हुन्। उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्मोजल मार्ग सम्बन्धी चिन्तालाई सम्बोधन गर्ने विदेश मन्त्री रुबियोको भनाई छ। इरान अमेरिका र इजरायल बीच बढ़ेको तनावका कारण यो जल सन्धि केही हदसम्म अवरूद्ध भएको अवस्था छ। रुबियोका अनुसार प्रस्तावित सम्झौताले यसको प्रक्रिया शुरू गर्न सक्छ, जसले अन्तत इरानको आणविक हतियार सम्बन्धी डरलाई सधैँका लागि हटाउने अवस्थातर्फ लैजानेछ।
1: अब खेलकुद। नेपाल क्रिकेट संज्ञानले भारत भ्रमणमा जाने नेपाल एक क्रिकेट टोलीको घोषणा गरेको छ। भारतको उत्तराखण्डमा आगामी मे 22 देखि जून 2026 सञ्चालन हुने अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि क्यानले अनिल शाहको कप्तानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको हो।
2: यता सिंगापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायर क्रिकेट प्रतियोगिताका लागि क्यामले आजै नेपाली टोलीको घोषणा गरेको छ। दिवेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्यीय नेपाली टोली घोषणा गरिएको हो। यसअघि यूएईसँगको दुई खेलको टी20 सिरिजमा टोलीमा नरहेका रोहित पौडेल यसपटक पुनः टीममा पुनरागमन गरेका छन्। आगामी मे 31 देखि जून 9 सम्म यो खेल आयोजना हुँदैछ।
1: नेपाली क्रिकेट खेलाड़ी गुलशन झा र ईशान पाण्डे बेल्जियममा आयोजना हुने ई20 लीग खेल्न जाने भएका छन्। एसियन गेम्स छनौट प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा नपरेका यी दुई खेलाड़ीले उक्त खेलमा जेबी ब्रोज क्लबबाट खेल्ने नेपाल क्रिकेट संज्ञानले जनाएको छ। जून 6 बाट बेल्जियममा यूटी20 लीग शुरू हुँदैछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: राष्ट्रपतिको पहिलो राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक आगामी असार 7, 8 र 9 गते चितवनमा हुँदै पार्टी एकताको दवाब दिँदै सानेपामा नेविसंघको धरना।
1: सरकारले देशभरका सामुदायिक विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधार गर्न गुरू योजना तयार गर्ने प्रतिनिधि सभाको बैठक सहज रूपमा चलाउनका लागि प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने विपक्षीको बटम लाइन।
2: बाजुरा हुम्ला सीमा विवाद सुल्झाउन उच्च स्तरीय समिति गठन। कर्णाली करिडोर अझै अवरूद्ध। पौडी खेल्ने क्रममा सुनको र बागमती नदीमा डुबेर चारजनाको मृत्यु। हावाहुरीले बाराको जितपुर सिमरामा 45 घरमा क्षति।
1: दक्षिणी भारतमा लूका कारण कम्तीमा 16 जनाको मृत्यु। तापक्रम 45 डिग्री भन्दा माथि पुगेसँगै जनजीवन प्रभावित। इरान अमेरिका सम्झौता आजै सार्वजनिक हुन सक्ने। सम्झौताको अमेरिकाभित्रै आलोचना।
2: र भारत भ्रमणमा जाने ए टीम घोषणा। दिपेन्द्रको कप्तानीमा नेपालको एसियन गेम्स एसियन गेम्स क्वालिफायर खेल्ने गुलसन र इसान ईयूटी 20 का लागि बेल्जियम जाँदै।
1: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
1: म लक्ष्मी भुसाल सुनिरहेको छु रेडियो एनआरएन 99.1।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो फिल्मी मेलोडी।

0: सिके आउँदैन क्या यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो झन्
1: भने हामीले खुसी छौँ।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको नि त
1: ऊ आइहाल्यो नि।

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड जी नआउनु भ्याउँदैन रे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउन सक्नुहुन्छ दाई?
1: दाई

0: सायद तपाईँ मेरो चप्पल हेर्दै हुनुहुन्छ होला।
1: आफ्नो हैसियतमा बस, मेरो छोरीको हात माग्न आउने आँट कसरी गयो?
0: मान्छेको हैसियत चप्पलमा हुन्छ सर, यहाँ हुन्छ यहाँ।
1: यदि मैले मेरो छोरी दिइनँ, यत्रो हिम्मत

पैसाले माया किन्न सकिन्छ भन्ने भ्रम आफ्नो मनबाट हटाइदेऊ। यो भाग्यमा जे लेखेको छ त्यही हुन्छ। हिजो ऊ धनी हुँदा पनि म ऊसँगै खुसी थिएँ, आज ऊ गरिब हुँदा पनि म ऊसँग खुसी नै छु। म जहाँ हुनेछु तिमी सधैँ मेरो मनमा हुनेछौ।

0: अर्कै कि भयो भन्ने खबर कानमा पर्यो, तिमी अर्कै कि भयो भन्ने खबर कानमा पर्यो, त्यही दिनबाट जिन्दगी डुबानमा पर्यो। तिमी अर्कै कि भयो भन्ने खबर कानमा पर्यो, त्यही दिनबाट मेरो जिन्दगी डुबानमा पर्यो। पूरा भयो परालहरूको गुन्द्री बन्ने सपना, पूरा भयो परालहरूको गुन्द्री बन्ने सपना, जब चोटै चोट खाएको हताशो तान्नु पर्यो। पूरा भयो परालहरूको गुन्द्री बन्ने सपना, जब चोटै चोट खाएको हताशो तान्नु पर्यो। आफ्नो आफ्नो भाग्य भनेको यही हो सायद, आफ्नो आफ्नो भाग्य भनेको यही हो सायद, एउटा फुल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो। आफ्नो आफ्नो भाग्य भनेको यही हो सायद, एउटा फुल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो। मैले बाँच्नकै लागि रङ फेरेको हुँ महोदय, मैले बाँच्नकै लागि रङ फेरेको हुँ महोदय, यस्तै हो एउटा बकुल्लो काठको बथानमा पर्यो, यस्तै हो एउटा बकुल्लो काठको बथानमा पर्यो। यो थियो यसले मलाई काठमाडौँसम्म डोराएको फसल चाहिँ यो थियो। त्यसपछि गजल कागज व्यक्तित्वहरूको साथ मिलेको थियो, म दोस्रो गजल सुनाउँछु। मलाई लगेर गाडी दिनुहोस्, मलाई लगेर गाडी दिनुहोस्, जिम्मा माटोलाई दिनुहोस्, मलाई लगेर गाडी दिनुहोस्, जिम्मा माटोलाई दिनुहोस्, यो उनी बसेको छाती हो आगो नलगाइदिनुहोस्। मलाई लगेर गाडी दिनुहोस्, जिम्मा माटोलाई दिनुहोस्, यो उनी बसेको छाती हो आगो नलगाइदिनुहोस्। मैले हजुरकै खुसीको लागि मर्ने निर्णय गरे, मैले हजुरकै खुसीको लागि मर्ने निर्णय गरे, अन्तिममा अब एकपटक त मुस्कुराइदिनुहोस्। मैले हजुरकै खुसीको लागि मर्ने निर्णय गरे, अन्तिममा अब एकपटक त मुस्कुराइदिनुहोस्। आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ, आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ, आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ, छोरा मरेको खबर आमालाई नसुनाइदिनुहोस्, छोरा मरेको खबर आमालाई नसुनाइदिनुहोस्। डाक्टर साहब म चामल बेचेर जचाउन आएको हुँ, डाक्टर साहब म चामल बेचेर जचाउन आएको हुँ, बिन्ती मलाई खाली पेटमा खाने दवाई दिनुहोस्। डाक्टर साहब म चामल बेचेर जचाउन आएको हुँ, बिन्ती मलाई खाली पेटमा खाने दवाई दिनुहोस्, मलाई लगेर गाडी दिनुहोस्, जिम्मा माटोलाई दिनुहोस्, यो उनी बसेको छाती हो आगो नलगाइदिनुहोस्। यसको अन्तिम शेर छ, भगवान तपाईँले आजसम्म मलाई रुवाउनु भयो, भगवान तपाईँले आजसम्म मलाई रुवाउनु भयो, आज मृत जन्मेको यो बच्चालाई पनि रुवाइदिनुहोस्, भगवान तपाईँले आजसम्म मलाई रुवाउनु भयो, आज मृत जन्मेको यो बच्चालाई पनि रुवाइदिनुहोस्। धन्यवाद यो सिद्धाएँ मैले, त्यो गजलले अलिकति मलाई थोरै यसको त्यो डाक्टर साहबवाला शेरले धेरैलाई छोयो जस्तो लाग्छ, अनि यसले थोरै तपाईँ हामीहरू आज भेट हुनलाई यसले सहयोग गरेको हो भन्ने लाग्छ।
1: यो गजल मैले धेरैचोटि धेरै माध्यमबाट सुनेको छु कि, र अहिले भर्खरै सुन्दाखेरि पनि यो समाजलाई सर्लङ्ग त्यहाँ देखिएको छ होइन, एउटा एउटा तरिकाले विभिन्न खालको दृश्यहरू दिमागमा आएका छन्, अवस्थाहरू दिमागमा आएका छन्, त्यो यो समाजलाई प्रतिनिधित्व गरेको छ, यो समाजको व्यथालाई प्रतिनिधित्व गर्नुभएको छ। अत्यन्तै राम्रो लाग्यो मलाई, विशेष धन्यवाद, फेरि पनि यसरी प्रत्यक्ष सुन्ने अवसर मिल्यो होइन। हजुर, अब जस्तो तपाईँको उद्देश्य चाहिँ तपाईँ लेखिराखेको यति धेरै रुचाउनु भएको व्यक्तित्वलाई मैले प्रश्न सोध्न कतिको जायज हुन्छ आउँदैन, तपाईँ किन लेखिराख्नु भएको छ, तपाईँले के लेख्न खोजिराख्नु भएको छ या के लेखिरहनु भएको छ?
0: यस्तो छ, दुनियाँ लेखेर सिद्धिने दुनियाँ होइन, म दुनियाँ लेख्न सक्दिनँ, मेरो त्यो बसको कुरा पनि होइन, मैले जिन्दगी पाएको छु, मेरो जिन्दगी मैले पाउनु मैले पाएको त होइन, होइन म पनि एउटा सृजना नै हुँ, मेरो रहरले होइन, मेरो चाहनाले तपाईँको चाहनाले हामी आएका होइनौँ, हामी उही अस्तित्वको चाहनाले आएका हौ, होइन मैले अस्तित्व लेख्न सक्दिनँ, यद्यपि मैले मलाई लेख्न खोजेँ भने के होला, मैले मलाई चाहिँ लेख्न प्रयास गरेँ भने के होला भन्ने कुरा मात्र हो. जहाँसम्म लाग्छ म आफूलाई लेख्छु, कति सक्छु, कहाँसम्म सक्छु, व्यवहारले कहिलेसम्म दिन्छ. अब केही बन्नका लागि, केही गर्नका लागि मैले लेखिरहेको छैन. मैले तपाईँसँग कुरा कहानी पनि भएको थियो, केही समय मेडिकल बिताएँ, गीति कथाहरू चलाउँछु. मेरो त्यो खालको प्याटर्न चाहिँ त्यो पहिलेदेखिको अलिकति दुःखको नजिक चाहिँ म थिएँ. अनि त्यो छोडिसकेपछि अब आदरणीय गुरुहरूमा प्रणाम र यहाँहरू सम्पूर्णलाई हार्दिक नमन. त्यसो केही पनि छैन, जीवनमा ससाना कुराहरू टिपेर नै चरा बाँच्छ, मानिस पनि ससाना कुरा टिपेर नै बाँच्दछ. ठुला कुराहरू एकैचोटि हामीले उचाल्न सक्दैनौँ. हामी पनि सास छोडेको दिन सबैभन्दा गरौँ हुन्छौँ, त्यस कारणले गर्दाखेरि सजिलै भएर, हलुङ्गै भएर बाँच्न सके त्योभन्दा मजा अर्को छैन. तपाईँहरू विज्ञ हुनुहुन्छ, विज्ञतामा धेरै घुम्नु पनि त्यति आनन्द आउँदैन, मजा आउँदैन. म केही सुनाउँछु, प्रेमी गजलबाट सुरुवात गर्छु, प्रेमबाट सुरु गर्छु, प्रेमबाट सुरुवात गर्छु, किनकि हामी प्रेमबाट नै यो धरतीमा आइपुगेका हौँ.
2: अब
0: त्यसलाई एक्सिडेन्ट एक्सिडेन्टलै पनि मान्न सकियो, तैपनि बा आमाको प्रेमलाई एक्सिडेन्टल नभनौ गुरु. ओके, प्रेमबाट सुरुवात गर्छु, किनकि हामी प्रेमबाट नै यो धरतीमा आइपुगेका हौँ.
2: अब
0: त्यसलाई एक्सिडेन्ट एक्सिडेन्टलै पनि मान्न सकियो, तैपनि बा आमाको प्रेमलाई एक्सिडेन्टल नभनौ गुरु. ओके, अब ठिकै छ, जसरी भयो नि आइयो नि गुरु, होइन. मुटुको टुक्रा बन्छु, मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु, मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी बन्छु. मुटुको टुक्रा बन्छु, आँखाको नानी भन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी भन्छु. बरफको जिन्दगानी गुरु, बरफको जिन्दगानी बिताएँ वर्षौंसम्म, बरफको जिन्दगानी बिताएँ वर्षौंसम्म, तिमीले नछोएसम्म कहाँ म पानी हुन्छु. बरफको जिन्दगानी बिताए वर्षौंसम्म, तिमीले नछोएसम्म कहाँ म पानी भन्छु. मुटुको टुक्रा भन्छु, आँखाको नानी भन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी भन्छु. माया नै दियौ भने, माया नै दियौ भने मायालु बनुला म, माया नै दियौ भने मायालु बनुला म, धोका नै दिए पनि अब त कहानी भन्छु. माया नै दियो भने होइन गुरु, माया नै दियो भने मायालु बनुला म, धोका नै दिए पनि अब त कहानी भन्छु. मुटुको टुक्रा भन्छु, आँखाको नानी भन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी भन्छु. मायाको घरमा पनि, मायाको घरमा पनि विश्वासको छत रहेछ, मायाको घरमा पनि विश्वासको छत रहेछ, तिमी फूल बन्छौ भने हाँसेर फुलदानी बन्छु. मायाको घरमा पनि विश्वासको छत रहेछ, तिमी फूल बन्छौ भने हाँसेर फुलदानी भन्छु, मुटुको टुक्रा भन्छु, आँखाको नानी भन्छु, जोगाऊ या खर्च गर, म तिम्रै आमदानी भन्छु। हस्, धेरै धेरै धन्यवाद। अर्को बुझिसक्नु रहेनछ गुरु, बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि, बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि, आँसुमा डुबेर मर्यो पौडी राज पनि। बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि, आँसुमा डुबेर मर्यो पौडी बाज पनि, तिम्रो सिउँदोले गुरु अब मजाले हान्नु गर्यो, तिम्रो सिउँदोले केस मात्र आधा पारेन, तिम्रो सिउँदोले केस मात्र आधा पारेन, आधा आधा बनाइदियो मेरो समाज। बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि, आँसुमा डुबेर

समाज पनि एउटा त्रिपाल दिएको बदलामा, एउटा त्रिपाल दिएको बदलामा छानो उडाउन खोज्छ सरकारको जहाज पनि। एउटा त्रिपाल दिएको बदलामा, एउटा त्रिपाल दिएको बदलामा मेरो घरको छानो उडाउन खोज्छ सरकारको जहाज पनि। बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि आँसुमा डुबेर मर्यो पौडी बाज पनि। दिदी बहिनी आमा आफ्नै श्रीमतीलाई पनि पर्ने हो, हामीले चाहिँ भोग्नु पर्ने। अरूको गहना देखेर खुब लाज लाग्छ भन्छौ, नाटुको विचार गएको म त जान्न गएमा म यो पार्टीमा जान्न भन्ने हुन्छ नि। अरूको गहना देखेर खुब लाज लाग्छ भन्छौ प्रिय, आफैमा गहना होइन र लाज पनि। अरूको गहना देखेर खुब लाज लाग्यो भन्छौ प्रिय, आफैमा गहना होइन र लाज पनि। बुझिसक्नु रहेनछ जिन्दगीको राज पनि आँसुमा डुबेर मर्यो बढी बाज पनि। हस् धन्यवाद, सिद्धाइदिउँ होला है। मेरो पिछ्यौमा घाउ छ भन्ने थाहा पाएको छ, मेरो पिछ्यौमा घाउ छ भन्ने थाहा पाएको छ। कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ। मेरो पिछ्यौमा घाउ छ भन्ने थाहा पाएको छ। त्यही दिन आज के छ तेरो ठिकै छ नि भन्न आइपुग्छन् कि गुरु। मेरो पिछ्यौमा घाउ छ भन्ने थाहा पाएको छ। कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ। अप्ठ्यारोमा कसैले साथ दिँदैन महोदय, अप्ठ्यारोमा कसैले साथ दिँदैन महोदय, छाता ओढ्नेलाई पनि बासिटाले रुझाएको छ। त्यो सोझो धरीलाई मात्र छेक्ने हो छाताले पनि, जब बतासिन्छ समुन्दर नाता त्यति त्यति हो गुरु। सोझो धरी चाहिँ छेक्छ, जब बटरिन थाल्छ त्यो छातो माथिन्छ गुरु होइन। अरू कुनै बहाना पाएन छिमेकीले झगडा गर्ने, अरू कुनै बहाना पाएन छिमेकीले झगडा गर्ने। मैले कुखुरा छोडेको देखेर मकै सुकाएको, सम्बन्धमा नि यस्तै हुन्छ कि, उनले गाली नगरोस् झगडा नगरौँ सबैको मनमा हुन्छ नि त, कमजोरी गर्दिन गर्दिन भने नियुक्त जसरी खोजिहाल्छ हेर्नुहोस् होइन। अरू कुनै बहाना पाएन छिमेकीले झगडा गर्ने, मैले कुखुरा छोडेको देखेर मकै सुकाएको छ। आफ्नाहरू नै त रहेछन् आमा आफ्नो बाटो छेक्ने, आफ्नाहरू नै रहेछन् आमा आफ्नो बाटो छेक्ने। हेर त नदीकै ढुङ्गाले नदीमा बाँध लागेको छ, आफ्नाहरू नै त रहेछन् आमा आफ्नो बाटो छेक्ने। हेर त नदीकै ढुङ्गाले नदीमा बाँध लागेको छ। ठिकै छ ठिकै छ, तिम्रो मन राख्दा मैले जिन्दगी डुबाएँ स्वामीजी, ठिकै छ तिम्रो मन राख्न खोज्दा मैले जिन्दगी डुबाएँ। चामलमा पानी राख्नेले त औँला डुबाएको छ, मन राख्न खोज्दा जिन्दगी डुबिहाल्छ गुरु। चामलमा पानी राख्नेले त कति भएछ भनेर डुबाउनु पर्छ। ठिकै छ तिम्रो मन राख्दा मैले जिन्दगी डुबाएँ, चामलमा पानी राख्नेले त औँला डुबाएको छ। केही नखाइकन कसले काम गर्छ र यहाँ, केही नखाइकन कसले काम गर्छ र यहाँ, तिम्रो मायाले त मेरो मुटु खाएको छ। केही नखाइकन यो परेकै कुरा हो कि स्वामी, तपाईँ चिने मान्छे लाग्न त 15,000 जति लाग्ने हो, तपाईँलाई चाहिँ 10,000 जतिमा मिलाइदिउँला नि त भन्ने हुँदो रहेछ, पर्ने 5,000 जति रहेछ क्या तपाईँ।
तपाईँ आफ्नै मान्छे के लिनु म 15 हो म यहाँ हालौँला बरु 5,000 जति भन्ने

चाहिँ पर्ने जम्मा पाँचै रहेछ त्यसलाई, भनेपछि केही नखाइकन म काम गर्छु भनेर जति यो देशमा भनिराखेका छन् उनीहरूले गर्ने व्यवहारप्रति यो मायाले त मुटु खाइदिन्छ। सोच्नै नसक्ने ठाउँमा हुँदो रहेछ खुसी पनि, सोच्नै नसक्ने ठाउँमा हुँदो रहेछ खुसी पनि। उसले घरको चाबी जुत्तामा भेटाएको छ। ओके, दुनियाँको कुनै सियोले सिएको छैन, दुनियाँको कुनै सियोले सिएको छैन, मन उद्रिएको छ तर देखिएको छैन, दुनियाँको कुनै सियोले सिएको छैन, मन उद्रिएको छ तर देखिएको छैन। एकछिन पर्खिनुहोस्, एकछिन पर्खिनुहोस्, हतार नगर्नुहोस् हाँस्नलाई, एकछिन पर्खिनुहोस्, हतार नगर्नुहोस् हाँस्नलाई, म पछारी नलागेको हुँ, पछारिएको छैन। बा हेर्नुहोस् त, खाना पाइन्छ लेखिएको छ त्यहाँ, बा हेर्नुहोस् त, खाना पाइन्छ लेखिएको छ त्यहाँ, थाहा छ बाबु, सित्तैमा पाइन्छ लेखिएको छैन। सम्झन नसकेको बाको अनुहार हो उसले, सम्झन नसकेको त बाको अनुहार हो उसले, हातमा सुनको औँठी थियो बिर्सिएको छैन, सम्झन नसकेको त बाको अनुहार हो उसले, बा बिते अनुहार सम्झिन खोज्छ आउँदैन, हातमा एउटा बेरुवा औँठी सुनको, बुढाले यो चाहिँ कान्छी छोरीलाई दिए कि दिदीलाई दिए कि, त्यो औँठी चाहिँ झलझली देख्छ, त्यो औँठीको अनुहार चाहिँ आइरहन्छ उसलाई, सम्झन नसकेको बाको अनुहार हो उसले, औँलामा सुनको औँठी थियो बिर्सिएको छैन। हस्, धेरै धेरै धन्यवाद, हुन्छ, मेरो तरनम सुनाउँछु र बिट मारिहाल्छु। ठिक छ, अनि ए कति छ अब यो अस्तित्वले कति दिन राखिदिनलाई यहाँ आएको छ, यतिको माया पाउनु ठुलो सौभाग्य हो, यत्रो विद्वता अगाडि पाउनु, अनि त्यही त होइन, सानो कुरा त होइन, हामी अस्तित्वलाई स्वीकार गर्छौँ, यति ठुलो ब्रह्माण्डको एउटा सौर्य परिवारको एउटा सानो ग्रहको, त्यो ग्रहको पनि त्यति ठुला ठुला महादेशको, एउटा महादेशको, त्यसको पनि एउटा सानो देशको, त्यसको पनि एउटा प्रदेशको, त्यो प्रदेशको पनि एउटा जिल्लाको, त्यसको पनि एउटा कहीँ टोलको, कहीँ सानो एउटा बाटोको, त्यसमा पनि यत्र भवनहरू यहीँ छन्, यहीँ भित्रको एउटा कोठामा भेट्नु यो अस्तित्वको चाहना हो, तपाईँ हामीले मात्र चाहेर सम्भावना थिएन, त्यसको लागि गुरुहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु म, सुनाउँछु के अरे तपाईँले भने छुट्टिन सकिनँ, दिन हुन्थ्यो काललाई पनि घुस दिन सकिन्न, दिन हुन्थ्यो काललाई पनि घुस दिन सकिन्न, महाराज ठट्टा नगर्नुहोस् मरेपछि बिउजिन सकिन्न, दिन हुन्थ्यो काललाई पनि घुस दिन सकिन्न, महाराज ठट्टा नगर्नुहोस् मरेपछि बिउजिन सकिन्न, आफ्नै नाम र थर त छुट्टिएर बसेको छ, आफ्नै नाम र थर त छुट्टिएर बसेको छ, तिमी के सोच्छौ के तिमीहरू म छुट्टिन सकिन्न, आफ्नै

नाम यो त नाम कतै छ कि छैन, नाम र थर त छुट्टिहाल्छ होइन गुरु, छुट्टा छुट्टै टिका हुन्छ नि, आफ्नै नाम र थर त छुट्टिएर बसेको छ। तिमी के सोच्छौ के तिमी र म छुटिन सकिन संसारकै सबैभन्दा छिटो दौडिन सकेर के गर्नु, संसारको सबैभन्दा छिटो दौडिन सकेर के गर्नु, नाथे मनको पछि पछि दौडिन सकेन, संसारकै छिटो दौडिन सकेर पनि के गर्नु, नाथे मनको पछि पछि त दौडिन सकिन्न, दिनुहुन्थ्यो काललाई पनि घुस दिन सकिन्न, महाराज ठट्टा नगर्नुहोस् मरेपछि बिउ दिन सकिन्न, हस् मेरो सोच त्यति राम्रो होइन।

0: मेरो पिठ्यूमा घाउ छ भन्ने थाहा पाएको छ, मेरो पिठ्यूमा घाउ छ भन्ने थाहा पाएको छ। कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको।
1: हामीले समाजलाई चित्रित गर्न सक्दो रहेछौ, समाजलाई गीत मार्फत, समाजलाई हामीले कविता मार्फत, समाजलाई हामीले गजल मार्फत।
2: समर हुन्छ अझ बढी रिफ्रेसिङ, किन्नुहोस् 400 ml मात्र रु 50 मा।
0: यो लामो यात्रा प्रेमले मात्र सम्भव थियो, तपाईँहरूको प्रेमको डोरीले यहाँसम्म बाँधेर लिएर आउनु भयो, यसका लागि म कृतज्ञ छु र म यो बाँचुन्जेल तपाईँहरूलाई आभार व्यक्त गरिरहनु छु। त्यति बेला भने तपाईँहरू धेरै समय भइसक्यो बस्नु भएको, तसर्थ तपाईँहरू सम्पूर्णलाई पुनः आभार व्यक्त गर्दै म गजलहरू नै सुरुवात गर्छु। तिमी आउनौ, तिमी आउनौ, केवल तिमी आउने खबर आउँछ, तिमी आउनौ, केवल तिमी आउने खबर आउँछ। ठिक छ, मै आउला, खहरे भेट्न कहाँ सागर आउँछ। तिमी आउनौ, केवल तिमी आउने खबर आउँछ। ठिक छ, मै आउला, खहरे भेट्न कहाँ सागर आउँछ। जिन्दगीभर छटपटाउँछन् बाँकी औँलाहरू, जिन्दगीभर छटपटाउँछन् बाँकी औँलाहरू, केवल एउटा खबर आउँछ। निर्दय ठिक छ, मै आउँला, खबर भेट्न कहाँ सागर आउँछ। जिन्दगीभर छटपटिन्छन् बाँकी औँलाहरू।

केवल जहर आउँछ छर्की आउन सकेन तिमीलाई हेर्न हिँडेको छर्की आउन सकेन तिमीलाई हेर्न हिँडेको मर्न हिँडेको मान्छे बरु फर्केर मर्न हिँडेको मान्छे हराउँछ के पानीको पानी भएर आउन सक्छ पानीको बा पानी भएर आउन सक्छ सक्छ लाग्नु समयले जुग कसैलाई दिनु

मलाई मेरै खुस्किने चप्पलले बचाउन सक्छ, लाग्न सक्छ जुत्ता लाउनेहरूको निधारमा गुज्ने, मलाई मेरै खुस्किने चप्पलले बचाउन सक्छ, दुःख नपाउन पनि केही दुःख गर्नुपर्छ प्रिय, दुःख नपाउन पनि केही दुःख गर्नुपर्छ प्रिय, छाता लिएर जहरू बाटोमा पानी आउन सक्छ, दुःख नपाउन पनि केही दुःख त गर्नुपर्छ प्रिय, छाता लिएर जहरू बाटोमा पानी आउन सक्छ, खुसीको कमी होला एउटा तस्बिर खिचेर रहेछ, खुसीको कमी होला एउटा तस्बिर खिचेर रहेछ, मेरो

हामीलाई दुःख पर्दा किन समाज आउँदैन? बाबु यस्तै हो, मैलो लुगामा खासै गाजा आउँदैन। आमा हामीलाई दुःख पर्दा किन समाज आउँदैन? आमा गुहार मान्ने कुरा पनि आउँदैन, घाँटी अट्ठाएपछि फेरि आवाज आउँछ। घाँटी नअट्ठाएसम्म गुहार मान्ने कुरा पनि आउँदैन, फेरि घाँटी अट्ठाएपछि आवाज आउँदैन। आमा हामीलाई दुःख पर्दा किन समाज आउँदैन? बाबु यस्तै हो, मैलो लुगामा खासै गाज आउँदैन। प्रेम भाइ त्यही पैसा राख्नमा लागेको थियो दराजमा, यही पैसा राख्न मन लागेको थियो दराजमा, यही पैसा नदिए फेरि दराज आउँदैन। यही पैसा राख्न मन लागेको थियो दराजमा, यही पैसा नदिए फेरि दराज आउँदैन। आमा हामीलाई दुःख पर्दा किन समाज आउँदैन? बाबु यस्तै हो, मैलो लुगामा खासै गाज आउँदैन। धेरै धेरै धन्यवाद।

मेरो पिठ्यूमा धाउँछ भन्ने थाहा पाएको छ, कहिल्यै नआउने मान्छे आज धाममा मेरो पिठ्यूमा धाउँछ भन्ने थाहा पाएको छ, कहिल्यै नआउने मान्छे आज धाममा आएको छ। अप्ठ्यारोमा कसैले साथ दिँदैन महोदय, अप्ठ्यारोमा कसैले साथ दिँदैन महोदय, छाता ओढ्नेलाई पनि बासिकाले बुझाएको छ। सोझो झरीमा मात्रै छेक्नु छाताले पनि कतिपय सम्बन्ध छ्याक्कै देख्दै हुन्छ, सजिलो परुन्जेल छेक्छन् बासिका।

को देखेर मकै सुकाए अरू कुनै बाहना पाएन छिमेकीले झगडा गर्ने मैले कुखुरा छोडेको देखेर मकै सुकाएको छ मेरो पिठ्यूमा गाउँछ भन्ने थाहा पाएको छ कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ ठिकै छ तिम्रो मन राख्दा राख्दै मैले जिन्दगी डुबाएँ ठिकै छ तिम्रो मन राख्दा राख्दै मैले जिन्दगी डुबाएँ चामलमा पानी राख्नेले त हौला डुबाएको छ ठिकै छ तिम्रो मन राख्दा राख्दै मैले जिन्दगी डुबाएँ चामलमा पानी राख्नेले त हौला डुबाएको छ केही नखाइकन कसले काम गर्छ र यहाँ केही नखाइकन कसले काम गर्छ र यहाँ तिम्रो मायाले त मेरो मुटु खाएको छ केही नखाइकन कसले काम गर्छ र यहाँ तिम्रो मायाले त मेरो मुटु खाएको छ सोच्नै नसक्ने ठाउँमा हुँदो रहेछ खुसी पनि सोच्नै नसक्ने ठाउँमा हुँदो रहेछ खुसी पनि उसले घरको चाबी जुत्तामा भेटाएको छ लाग्यो लाग्यो मेरो छाती ताकेर ठुलो पत्थर आयो लाग्यो मेरो छाती ताकेर ठुलो पत्थर आयो आज मनको कुरा भन्छु भन्दैमा तिम्रो घर आयो लाग्यो मेरो छाती ताकेर ठुलो पत्थर आयो आज नि मनको कुरा भन्छु भन्दैमा तिम्रो घर आयो सोच्दै थियो हिजो सोच्दै थियो एकल महिलाले भत्ता कति पाउँछ हिजो सोच्दै थियो एकल महिलाले भत्ता कति पाउँछ आज बिहानै उसले आत्महत्या गरेको खबर आयो हिजो सोच्दै थियो एकल महिलाले भत्ता कति पाउँछ आज बिहानै उसले आत्महत्या गरेको खबर आयो तिमी यति पछि आउँदा पनि खुसी हुन सकिन तिमी यति पछि आउँदा पनि खुसी हुन सकिन सोचे परीक्षाहरूबाट निस्किएपछि उत्तर आयो तिमी यति पछि आउँदा पनि खुसी हुन सकिन सोचे परीक्षा हलबाट निस्किएपछि उत्तर आयो थाहा छैन मुड भने कि तिमी कहाँ कहाँसम्म पुग्यौ थाहा छैन नोट भने कि तिमी खै कहाँ कहाँसम्म पुग्यौ म सिक्का थिएँ र मलाई मन्दिर जाने अवसर आयो म सिक्का थिएँ र मलाई मन्दिर जाने अवसर आयो लाग्यो मेरो छाती ताकेर ठुलो पत्थर आयो आज नि मनको कुरा भन्छु भन्दैमा तिम्रो घर आयो हस् धेरै धेरै धन्यवाद अलिक साह्रै बढी होला जस्तो लाग्यो बढी भए शरीरमा घाउ होला खत्ला बढी भए शरीरमा घाउ होला खत होला सहन्छु नत्र आफ्नाहरूकै बेइज्जत होला बढी भए शरीरमा घाउ होला खत होला सहन्छु नत्र आफ्नाहरूकै बेइज्जत होला बारीको एउटा ढुङ्गा नदेख्दा त मन दुख्छ बारीको एउटा ढुङ्गा नदेख्दा त मन दुख्छ तिमीलाई नदेख्दा मेरो के हालत बारीको एउटा ढुङ्गा नदेख्दा त मन दुख्छ तिमीलाई नदेख्दा मेरो के हालत होला भन्नुहोस् न सुनको टपमा पेचिकेको हुन्छ भन्नुहोस् न सुनको टपमा पेचिकेको हुन्छ हजुरको त ठुला मान्छेसँग सङ्गत होला भन्नुहोस् न सुनको टपमा पेचिकेको हुन्छ हजुरको त ठुला मान्छेसँग सङ्गत होला यहाँ पनि घडी मर्मत गरिन्छ लेखिएको छ यहाँ पनि घडी मर्मत गरिन्छ लेखिएको छ थाहा छैन मेरो बिग्रिएको समय कहाँ मर्मत

कहिले काहीँ रिस उठ्छ आफ्नै रहरसँग। म पानी मागिरहेको छु एउटा पत्थर छ, कहिले काहीँ रिस उठ्छ आफ्नै रहरसँग। म पानी मागिरहेको छु एउटा पत्थरसँग, तिमीले त माया गर्ने मान्छे पाएकी थियो, तिमीले त माया गर्ने मान्छे पाएकी छौ। त्यहाँ उचोले जिन्दगी काट्छ पसिन्दछ। तिमीले त माया गर्ने मान्छे पाएकी छौ, यहाँ उचोले जिन्दगी काट्छ पसिन्दसँग। जिन्दगीको आगाबाट म पनि झर्छु कुन दिन, जिन्दगीको आगाबाट म पनि झर्छु कुन दिन, बुढाबा कुरा गरिरहन्छन् पत्थरसँग। जिन्दगीको आगाबाट म पनि झर्छु कुन दिन, जिन्दगीको आगाबाट म पनि झर्छु कुन दिन, बुढाबा कुरा गरिरहेछन् पत्थरसँग। न्यानोपन त तिमी आफूले नै लिएर गयो, न्यानोपन त तिमी आफूले नै लिएर गयो। अब त केवल धागो मात्र छ स्वीकार्छन्। गुरु ज्ञानोपन त केवल तिमीले नै लिएर गयो, अब त धागो मात्र छ स्वीकारसँग। कहिले काहीँ रिसोर्ट छ आफ्नै रहरसँग। म वरदान मागिरहेको छु पत्थर। कुमलताले घरिघरि दुःख दिन खोज्छ, सबैलाई दुःख दिने त्यही नै होला होइन हेमन्त गुरु? कुमलताले घरिघरि दुःख दिन खोज्छ, यहाँ रसायनिक पहरा त हो जो पहिरिन खोज्छ। कुमलताले घरिघरि दुःख दिन खोज्छ, यहाँ रसायनिक पहरा हो जो पहिरिन खोज्छ। पानी चुहिने ठाउँमा त भाँडा राखे आमा, पानी चुहिने ठाउँमा त भाँडा राखे आमा, अब के राखौ तिम्रो आँसु चुहिन खोज्छ। पानी चुहिने ठाउँमा त भाँडा राखे आमा, अब के राखौ तिम्रो आँसु चुहिन खोज्छ। आफू नराम्रो हुन मन लाग्छ र कसलाई, आफू नराम्रो हुन मन लाग्छ र कसलाई, धमिलो पानी त पाएसम्म सम्लिन खोज्छ। आफू नराम्रो हुन मन लाग्छ र कसलाई, धमिलो पानी पनि पाएसम्म सम्लिन खोज्छ। भर्खर लिपिएको पिँढी जस्तै रहेछ मन, भर्खर लिपिएको पिँढी जस्तै, त्यो भन्दा पछाडिको चाहिँ भनेपछि चाहिँ भर्खर लिपिएको पिँढी जस्तै रहेछ मन, जसले कुल्चियो उसैसँग टाँसिन पर्छ। कुमलताले घरिघरि दुःख दिन खोज्छ, रसायकै पहरा हो जो पहिरिन खोज्छ। पानी चुहिने ठाउँमा त भाँडा राख्ने आमा, अब के राख्ने हजुरको आँसु चुहिन खोज्छ। भर्खर लिपिएको पिँढी जस्तै रहेछ म, जसले कुल्चियो उसैसँग टाँसिन खोज्छ। एउटा कुरा मात्र निस्किन्न कुरा निस्किँदा, एउटा कुरा मात्र निस्किन्न कुरा निस्किँदा, तिमी जाँदा मुटु पनि निस्किन खोज्छ। एउटा कुरा मात्र निस्किन्न कुरा निस्किँदा, तिमी जाँदा मुटु पनि निस्किन खोज्छ। कमलताले घरिघरि दुःख दिन खोज्छ, यहाँ रसायकै पहरा हो जो पहिरिन खोज्छ। भर्खर लगाएको अक्षता पनि झारेको छ, भर्खर लगाएको अक्षता पनि झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ। भर्खर लगाएको अक्षता पनि झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ। जित्नेहरूको पनि आँखामा आँसु देखेपछि, जित्नेहरूको पनि आँखामा आँसु देखेपछि, हार्नेले बडो घट लागेर ताली मारेको छ। भाँडा राखे आमा, अब के राखौ
हजुरको आँसु चुहिन खोज्छ। भर्खर लिपिएको पिँढी जस्तै रहेछ मन, जसले कुचियो उसैसँग टाँसिन खोज्छ। एउटा कुरा मात्र निस्किन्न कुरा निस्किँदा, एउटा कुरा मात्र निस्किन्न कुरा निस्किँदा, तिमी जाँदा मुटु पनि निस्किन खोज्छ। एउटा कुरा मात्र निस्किन्न कुरा निस्किँदा, तिमी जाँदा मुटु पनि निस्किन खोज्छ। कमलताले घरिघरि दुःख दिन खोज्छ, यहाँ रसायकै पहरा हो जो भैरिन खोज्छ। भर्खर लगाएको अक्षता पनि झारेको छ, भर्खर लगाएको अक्षता पनि झारेको छ। अभागीले आफ्नै निधार गाँठो पारेको छ। भर्खर लगाएको अक्षता पनि झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ। जित्नेहरूको पनि आँखामा आँसु देखेपछि, जित्नेहरूको पनि आँखामा आँसु देखेपछि, हार्नेले बडो घट लागेर ताली मारेको छ।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले रातको 9 बज्यो।
1: आदरणीय श्रोताहरु अबको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ गजलका सुरहरू।

0: एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो।
1: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालको सीमावर्ती जिल्ला सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्याधिक बढ़ेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी कर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। अस्पताल चिकित्सकहरूका अनुसार प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र साँझ मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने, चिया कफी सोडा र क्याफिनयुक्त पेय नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूम्रपान र मदिरा सेवन नगर्ने लगायतका सुझाव चिकित्सकहरूले दिएका छन्। गर्मी बढ़ेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूर पनि बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो सातादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो सरको घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। बर्दियामा दिउँसोको तापक्रम 40 डिग्री पार गरेपछि जिल्ला प्रशासनले आवश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। प्रशासनले सोमबारसम्म तातो हावा चल्ने सम्भावना रहेको भन्दै सचेत रहन अपील गरेको छ।
0: अपूर्व अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बीमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर 29 जना विरूद्धको आरोप पत्र सरकारी वकिल कार्यालय काठमाण्डुमा पठाएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गर्दा विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेको छ। विभागले 90 दिनभित्र अनुसन्धान गर्न पाउने अधिकारलाई बेवास्ता गर्दै 2 महिना नपुग्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सम्पत्ति शुद्धिकरण ऐन अनुसार 90 दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरिसक्नुपर्छ। त्यतिन्जेल पक्राउ नपरेका व्यक्तिहरूलाई फरार अभियुक्तका रूपमा पेश गर्नुपर्नेमा 2 महिना पनि नपुग्दै मुद्दा दर्ता गर्ने अवस्थामा पुग्नुले अनुसन्धान पूरा नभएको शंका उत्पन्न भएको छ। यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ। यही विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान जारी राखेको छ। सीआईबी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग दुवैले गरेको अनुसन्धानको संयुक्त आरोप पत्र भने अर्को जाने बताइएको छ। सीआईबीले बैंकिङ कसुर अन्तर्गत अर्को मुद्दाको सिफारिश गर्ने बताइएको छ।
1: सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 पारित गरी साबिकका 22 वटा संघीय मन्त्रालयलाई खटाएर 18 कायम गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ। मर्ज भएका मन्त्रालयको कागजात श्रेष्ठता मिलाउने, कार्यालयका कम्प्युटर फर्निचर लगायतका जिन्सी सामानको लगत संकलन गरी मर्ज भएका मन्त्रालय बीचमा मिलान भइरहेको छ। मर्ज भएका मन्त्रालयको दर्ता चलानी लेटर प्याडलाई एउटै बनाउने र मन्त्रालयको भवनलाई ब्लक ए र बी गरी नामकरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भवन खाली गरी उक्त भवन मध्येको एउटा भवनमा नयाँ बनेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय व्यवस्थापन गरिने तयारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जिन्सी सामान आन्तरिक मिलान गर्ने काम भइरहेको र कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड अन्तिम चरणमा पुर्याएको बताउनुभयो।
0: डिजिटल नेपालको अधूरो अध्याय आर्थिक दैनिक अभियानले यो खबर छापेको छ। केही वर्ष यता व्यापक प्रगति गर्न